जनाब संगे जमा ग्रानु स्वागत रनो कदर मंदोरी जुन को है कना हालात वाकियार बराबर दी वाड़ो जाड़ो यारान दोस्तान किशरान मशीरान फुलिशान डॉक्टर इंजीनियरान वकीलान खुल प्रेडी अप्रीडी टू खदी कना उम्मीद लरम चुटोल बखेद जुन प मजो के बे हार او دیر حلق بلی گیاوی چونکه غط اختر راغی او دیر حلق بلی گیاوی غط اختر لب تیاره کوی کنا غراتو ای کنا چه غط اختر خواه خود و خود کربانو اختروی کنا سنگ دقی غط اختر لاموزان لسه شاپین کرده کنا دقی اختر که بسیرب چکم دین وغا اصور تو یقا کنن داگه یقا دختر که بسیر پلری سپا کوئی ها بلکل جناب

0: 0938 2 4 95. अस्सलाम वालेकुम।
1: सलाम
0: जी जनाब, सो कौन रिचर्ड है ना? हेलो, सो खबर कोई रिचर्ड है ना?
1: लैला
0: द पंचपीर ने रापा दी नुम की तुम रसो छोरी हो को
1: चल ने सागर पे नु कना
0: खा खा खा खा नु गोरा जे कलर रेडियो त काल में लावे नु ख्याल दी तरफ तक वे कना नु उस्ताद सुच कमले नु आप ल त चावल प्लेट उम प्रूती औ दी पर चकम ले तासु काल में लाउकनी तासु आप पर चावल बा नजर सासी या चावल ला नसु गुजर जरूर नु खरी
1: कना नु पकेला जल नु को कने यारीगम
0: खा नु यारीगी वले नु मंग खुच कम दे मु हां आम इंसानान यु कने नु मंग खुच कम दे नु सद आसमान नु हो नयु रागली कना गोरा कलम च रेडियो त काल में लावे नु जान बह रिलैक्स कवे औ खसई खबर बकवे हां او دارا تو ہے کنے چ پروگرام اور پروگرام دے سنگل لگی جمونگا
1: پروگرام ماشاءاللہ
0: ریخ کولے ہاں او دارا تو ہے کنے چ کال خودی پپیل زل رامیل او کنے جمونگا دا پروگرام نو سمرا وقت نہ اوری
1: تو جیمی تے جیمی روزن
0: سنگا
1: تو جیمی کی چوری دو
0: ہاں صحیح صحیح صحیح ٹھیک شو او سمرا سر شریک پروگرام کی نو
1: بس والا خسانہ راضی کنا
0: اسم دل نہ راضی
1: نہ راضی کنا بیچ راضی سے نہ راضی
0: و تو السلام علیکم
1: دو یما و علیکم سلام جو سویدو
0: ڈاڑی رتی سا ہا اسی وے چ کم دنی وے یاری کم مال خبر نہ راضی دا وا غدا گورا منگ دین انسان معلوم مو کنا